फॉर्मेशन चे अगर गा ता लिम तुक सब ना कतुक गा ता अंगमित सोंसे स्कूल जी का या टीचर जी गा ता लिम चाल बर बस पिन लेकिन दरे से दितु स पेनुक गा ता रा खामा दुक से रा मोबाइल फोन ने का गा शेशी गन गा तो गा ता लिम मन चा यंग यंग बो बो गा ता खबर ची गन का तुक नल लगा ता अखबार जरिए का या टीवी स्ट्रोली का या रेडियो स्ट्रोली का गा ता लिपत पिन दरे गा ता दुनगामा कुले कुले गा ता ती मिसेन ना स्टोरे सों से ngatang social media strolli ka gas nazul chi na ka to ngatang sap pa lip pa yan yang sharban na chun la zna ya shil sap kan fun la ga khunti zindagi anuk maqsad chi ja sut na ya ga laskhi agar ka to gyare sal tuk sam na ka to ngatang social media zariye ka social media strolli ka ngatang ati laksh laskhi un ngatang sal ban cha yang yang bom bo ga fru chi gyanu ga sharban na chun chi anuk ga chi talent chi ka na ga khoyan khunar chi ka to yot na ga to ga khoyan lokso in mat pi khoy khodes dat pa kole khos lokso chi zat kun khwa chwayan mat na ka to ejat bayan man na ka to dun ngata kule kula rasan al samosung muni dun la lep chuk pa chana dus basang ngata chi chi chu sharban na chuni ode talent un ode yani lakshye sunzer nang ya hunarun ngata dunenu gyurja mana mamig ngata yungan yotang यंग डिजिटल स्किल ना जो खास कर कंप्यूटर नॉलेज ना या अक्सर गाता ए आई आर्टिफिशियल इंटेलिजेंस दोस दूसरा दी जत स्किल सुनंग दी जत गाता लक्ष्य सुनंग दक्सन ऑनलाइन गाता सोशल मीडिया स्त्रोली का बायन चा दरे गाता सोचू दू नैन कुल कुल गाता समोसू दरे गाता खम्मा दुख से अपॉइंटमेंट चिकिन्ना या गाते हेल्थ चेकअप चिकिन्ना और दिलुक्सी का गाते चेकअप चिक बा समना का तुम गाता ना बायन तो खर सक बस सिक्सना लजु की एडिक्शन छ जा दुनी कना दी कना गाता नशा छ जा जो मोबाइल फोन का गाता तुस चिक मामी का कर का तुम गाते स्प्रे लेत नगाते मिछेनु जगजरे जिंदगी अनु नशा गाता छ जा सिंचु यंग टाइम पुंगाती तुस पु छ जा जो जाया छ जा सिंचु फेसन शर्बा न चुन ला या शेल सब कन फुन ला कुंती तालीम जरबत छ न दो गाता कुले कुले कम छ जा यंग प्रोडक्टिविटी गाता जर छ सिन न लगाता छ बत गा चीशिक जबी ना गातुक या गा चीशिक चो ना गातुक गातेस गात पाव कोले गातेस चुआत चना दरें गाता दुन कुले कुले जू चीसों छोत गाता मोबाइल का डिपेंडेंस हूँ कुले कुले गाता इंसानों ने सामचिक हाँ क्यों दो पिन दुन कुले कुले गाता न्यून से शाह थंग जुआ या मो डेली रूटीन गाता टाइम का गाता इंगिता चाओ टाइम का गाता जंजा चाओ दुन गाता कुले कुले छोटन सो यंग मेंटल हेल्थ गाता जस्ट जस्ट में जो दिमागी गाता दी सेहत भी का यार दिलुक्स भी गाता सुपर मत भी गाता सर रिक थो मचेत फेस संक्षर बना चुनी का शेष सब कन फ्रूनी अनुक स्ट्रेस जरे या एंजाइटी सो टेंशन यो चा या अकेला पन बिल्कुल मना अकेला दुख चा सुना थुक मितुक चा यंग एम्बो एम्बो नाता नल लची शायद पिन जो सुना सुसु थुक सिस पर तारा तंग मना नाता एक पसंद के हिम्मत चिकलोस पर पिन सेल्फ कॉन्फिडेंस गाता जस्टन दे सेल्फ कॉन्फिडेंस पुंगाता कुले कुले दासन छोट पथों गत शर्बन ना चुना उन्हों फेस फेसंग यंग साइबर बुलिंग जस्टन जो दासन गता ऑनलाइन ऑनलाइन हैरेसमेंट गता ऑनलाइन हैरेसमेंट डुले जो खास कर गते ngati photo istemal base ya ghalat mat pi ngati personal private ngati information rig ming zarna ya ngati account number zarna photo zarna katuk dun ngata kula kula cha thongat di jiksum ngata kula kula yum matwat yang ha yani fok pat pat suna su sa fok pat pi comment rig spera ring ngata online dun cha thongat yang yambo yambo غلط ان مت پی گا انفارمیشن چی گا سپیرک صحیح مین افواہ ان مت پی اسپراؤن گاتا آن لائن دکسن شخص مو سنا سوسن گاتا چھا تھوں دن گاتا فیلائی چھا تھوں یانگ نل لگا تھا چی بت منجو شربا نہ چونی نہ شے سفکن فونی نہ کتو فزیکل ایکٹیویٹی ورزش ایکسرسائز رنگا تھا چھات پن درے موبائل فون استرولی کا دنیا کا کھمو تس سپرل بھی استرولی کا متا ایکسرسائز نہ گتی اور گوی ورزش نہ تھا کولا کولا کم سوں دوس پاسے تازان میجو چا نیت میو چا دماغ کا تا زیادہ پریشر ہوں چا دون گا تا چھنا شربا نہ چن لا درسی دی دوست پینو گزور دی بسنگا تس دی چیزات کون یا دی ٹیکنالوجی نی نا سوشل میڈیا کا سو گسترول ورو شس نز نہ گدو استقبل سک پہلا نہ گتس دون کل با گا سو ورو شس نز دی نی کنا ہاگولن چا یان نہ تس سکرین ٹائم زس چس نن کی موبائل فون را چم گھنٹہ گا رس یوز بچن چم گھنٹہ گا رس نیت فلے فنچن چم گھنٹہ گا رس فیملی نمبرز پر تا چم گھنٹہ گا رس ساو

0: زپیکاز د نسکار هو گیا یا متی دراس له پی گلیشرون گانس ریون کوله کوله من سپیډ چیګه او دون جنو دن زګاز بس نغز بردوی من مامیک چچا دن زره بخشیس بخشیس
1: ورلد انوایرنمنت ډیر ریلیټډ نچس مودرن چن چوسوت گاو مچس ډای ټیکا سبمیټ بس یوت ډرای ټوایلیټ زره غتا پتو دره ډرای ټوایلیټ زیاده غتی یول لا یوز چما مین دوک مودرن ټوایلیټ زره یوز چینو غتا پتو مودرن ټوایلیټ فلش او دیانه एक फ्लैश अगना 3 से 4 लीटर पानी जो है मताओ वेस्ट छात मती ड्राई टॉयलेट अगना देसी वेस्ट मिछात मचिस ओदी मॉडल पे जो सोत की ड्राई टॉयलेट पो मॉडर्नाइज बसे गाव अती मतलब फील टी फिलंग अती सख्या टी फिलंग अता बहुत ज्यादा फायदेमंद थियो गस दी रेडियो जरे गस इनता दु मैसेज तंग अत की ओदी ड्राई टॉयलेट पो ज्यादा यूज बचा और मॉडर्न टॉयलेट पो यूज मे बचा चज बना मॉडर्न टॉयलेट का ना अता छु मतलब ज्यादा वेस्ट छना ओदी यूज मे बचा जरे दिया इनता मैसेज तंग और दूना अच्छे ड्राई टॉयलेट कंस्ट्रक्शन के बारे में कहते हूँ अच्छे और दो पार्टियाँ यूज बस हो एक पो 6 महीने फिल्ला यूज बचा दूसरा 6 महीने फिल्ला यूज बचा गताओं पर तो गति लादा का सख्सा नहीं होत लेकिन गताओं पर तो गति म्यूनिस और दू फीकल ना यूरिनल कॉमनली यूज बात त्यार अच्छे तो सुख बस डिवाइड बस हो 3 पार्टियाँ फीकल पोखरंग अलग यूरिनल पोखरंग अलग दून क्लीनस पोखरंग अलग फीकल पो अच्छे और सुख बस पाइप चीज रे का अच्छे स्टेंग चंग कॉलेक्ट बस हो जो गति मतलब गति सेखे फिल्ला बहुत फायदेमंद है गताओं पर तो न्यूट्रिएंट क्वांटिटी ज्यादा मत लाइक फॉस्फरस जरे पोटेशियम जरे एंड नाइट्रोजन जरे जो अति प्लांट ने ग्रोथ एंड डेवलपमेंट के लिए बहुत ज्यादा फायदेमंद होता है
0: बिल्कुल हना एंटी स्कूली स्ट्रोलिका लक्सुन में पिंगता प्रोग्राम मन लेके मत सुख एंड दिस मॉडल इज जरे का एरिस स्मॉल संकी गता दक्षिण लोकल ओदे सक्षम मॉडर्नाइज बसे लोकसो तरीके का लोकसो जो तरीके एंटिस चोजन सु गाव फन के जने दन सु छनर दमा जगे गति युलन नु सोसमो दुन गोजुक सोसे दुनी गना गता फन के दुतु बख्शिस
1: गता पतो लद्दाख टूरिस्ट फिल्ला सबसे बढ़िया जगह गिल पूरी दुनिया ते अनु ना गति लद्दाख है टूरिस्ट जो अंदु गाज वैसे गति सुनसे हटी हो खुंगा फायदा छात लेकिन टूरिस्ट यों से थगरिंग थगरिंग जगह से सों गा गता पहला प्लास्टिक की मां नाम निशान में पिन दरे गता ओ दुनिया सों से ताना का तो प्लास्टिक यों अंदु गजे टूरिस्ट सुन लंग उजुजेरत की खोंगिस दुनी प्लास्टिक की देना मतलब 10 भी नहीं आता चाह पता दे मतलब आता स्कूल टूर स्कूल पिकनिक खेर बाद दो जेरे ना मतलब खो सा हर जगह टूर पा खेर बाद लेकिन खो सा प्लास्टिक फांस हो तो डस्टबिन आई उस माता माँ
0: येरी मिंगा
2: नहीं मैं मोहम्मद फिरदौस से बात
0: मोहम्मद फिरदौस क्लास है मसले
2: क्लास 9th
0: मोहम्मद फिरदौस दिन सीधी जग स्कूल चिक मोला बख्शिस
2: During World Environment Day,
0: Mohammad Firdaus Chana Yerizar Sankin Gata during World Environment Day ka یوں می تو سنے لوگ انشاءاللہ ان فیوچر یرا موقع تھوپ نہ کتو گری لگا عہدے کلپ نہ گزو قانون چ گیا پالیسی گیرس چ ورلڈ انوائرنمنٹ ڈے جاری تو اس
2: انشاءاللہ گا کتل دا نماز پلاسٹک سب بین بو
0: بالکل
2: دنا ہر فروزر تو ورلڈ انوائرنمنٹ ڈے چنا پلان ولان چ چپ سا
0: بالکل بہت اچھا چنا نمو شکیلا

0: दिलचस्पी लेने दी स्पेस साइंस के बारे अनुक सिले स्पेस साइंस रिलेटेड जितने भी आता चीजों मत दुन गंग में फारे अनुक सिल्वर को सुख यंतंग गंग माला उजु छरिंग मजरेत कि यंतेस दी प्रोग्राम पा वक़त फिंग से न्यन मायत पी والسلام عليكم ورحمة الله وبركاته.
1: ديانا نمبو درينسي ساينس بروغرامي وقت بثامات هنين دوك لديان ما جاغي ديان تانا درينسي بروغرام پر ديمو چوري دي كنا فان كيلن دوك توك نان ميت سان ميت لسنا يوم ما يتبتو سنيانوك يان سما توبيك چكوري يان تانا نمبو توك جا ديمان بونا ايزين

0: آداب، یہ آکاشوانی سری نگر ہے۔ خبرنامہ لے کر میں شیخ یاسین۔ پہلے اہم خبروں کی سرخیاں۔ لیفٹنٹ گورنر منوج سنہا نے نارکو ٹیررزم کے خلاف زیرو ٹالرنس پالیسی اختیار کیے جانے کا دہرایا عزم۔ منشیات فروشوں کے خلاف پولیس کی کارروائیاں جاری، ڈرگ سمگلروں کی 6 کروڑ روپے سے زائد مالیت کی جائیدادیں ضبط۔ ماحولیات کو تحفظ دینے کا عالمی دن آج، وزیر اعلی عمر عبداللہ نے حیاتیاتی تنوع کو تقویت بخشنے کے لیے اختراعی اقدامات پر دیا زور۔ اور جموں میں محکمہ موسمیات کے علاقائی مرکز کا قیام مرکزی وزیر ڈاکٹر جتندر سنگھ نے کیا افتتاح۔ پیش ہے خبروں کی تفصیل۔ لیفٹنٹ گورنر منوج سنہا نے کہا ہے کہ نارکو ٹیررزم کے خلاف 55 روز پہلے جموں سے شروع کیا گیا ابھیان اب ایک تاریخی تحریک میں تبدیل ہو گیا ہے۔ گاندربل سے ہمارے نمائندے صابر ایوب نے خبر دی ہے کہ گاندربل میں آج منشیات مخالف ایک پد یاترا کو جھنڈی دکھا کر روانہ کرنے سے پہلے خطاب کرتے ہوئے ایل جی نے کہا کہ پچھلے 55 دنوں کے دوران 1036 ایف آئی آر درج کیے گئے، 1128 ڈرگ سمگلر گرفتار کیے گئے، 9 سمگلروں کی 100 جائیدادوں کو اٹیچ کیا گیا، علاوہ ازیں 700 ڈرائیونگ لائسنس رد کیے گئے، 130 ڈرگ سمگلروں کے پاسپورٹ منسوخ کیے گئے۔
1: تمہارے دن پورے ہو چکے ہیں، اب تمہارے نیٹ ورک ایک ایک کر کے ڈھا دیے جائیں گے۔ یہ ہمارا حلف بھی ہے، ہمارا وعدہ ہے کہ ہر ڈرگ تسکر، ہر نارکو آتنکوادی اپنے اپرادھوں اور اپنے پاپوں کی قیمت چکائے گا۔ آئیے ساہس کے ساتھ ہم سب مل کر آگے بڑھیں، آئیے ایکتا کے ساتھ ہم مل کر کے آگے بڑھیں، آئیے وشواس کے ساتھ ہم مل کر آگے بڑھیں، اور جب جموں کشمیر کی تاریخ یہ درج کرے کہ ہمارے 100 دن کے جن اندولن میں گاندربل نارکو آتنکواد کے خلاف اٹھ کھڑا ہوا تھا اور گاندربل کے لوگوں نے وجے پراپت کی۔
0: ایل جی منوج سنہا نے 11 اپریل کو نشہ مکت جموں کشمیر ابھیان کی شروعات جموں سے کی تھی، اور انہوں نے تمام اضلاع میں منشیات مخالف پد یاتراؤں اور بیداری پروگراموں کی قیادت کی۔ ابھیان کی شروعات کے ساتھ ہی لیفٹنٹ گورنر نے منشیات کے نیٹ ورک کو ختم کرنے اور اس دھندے میں ملوث لوگوں کے خلاف قرار واقعی سزا دلانے کے عزم کو دہرایا۔
1: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کار آدھار نمبر، اس کے آرمز لائسنس، سب کچھ نیرست کر دیا جائے گا، اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا، این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریج کیا جائے گا، اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
0: سماجی سطح پر منشیات کا کلاغمہ کرنے کے لیے لازمی اقدامات کے تعلق سے ایک استاد سعید اعجاز احمد نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا۔
2: نشہ مکت بھارت ابھیان، اس کے لیے بہت سارے سٹیپس لیے گئے۔ جموں کشمیر پولیس نے ایک بڑا انیشیٹو لیا ہے، جموں کشمیر پولیس نے کام کیا ہے ڈرگ افیکٹس کو ختم کرنے کے لیے، وہ بالکل قابل تعریف ہیں۔ اس کے علاوہ جتنے بھی ڈپارٹمنٹ ہیں، چاہے وہ سول ایڈمنسٹریشن کے ہیں، سکولوں میں ایسے ایکٹیویٹیز ہوئے ہیں جن کی بدولت سے ہم نے دیکھا کہ ڈرگ کے جو افیکٹس ہیں وہ بہت بہت زیادہ کم ہوئے، تاکہ ہماری جو آنے والی نسل ہے، ہماری جو سوسائٹی ہے، اسے بچ سکے، فیوچر جنریشن ہے وہ ان تباہ کاریوں سے بچ سکے۔
0: منشیات کے کاروبار کے خلاف اپنی کارروائی جاری رکھتے ہوئے پولیس نے سری نگر کے سکھ باغ، لال بازار میں عادل احمد دوبی، حاکہ بازار میں ارشد احمد شیخ اور ٹنگ باغ خانیار میں اویس احمد میر نامی ڈرگ سمگلروں کی جائیدادیں اٹیچ کی ہیں، جن کی مجموعی مالیت 4 کروڑ روپے بتائی گئی ہے۔ گاندربل پولیس نے کرفلی محلہ سری نگر کے رہنے والے پرویز احمد ہنگا اور اس کی اہلیہ کے نام پر درج زیناکوٹ سری نگر میں واقع 2 کروڑ 13 لاکھ روپے کی جائیداد ضبط کی ہے۔ مذکور اشخاص منشیات کے کاروبار میں ملوث پائے گئے ہیں۔ اننت ناگ میں بھی محمد اشرف ڈار نامی ڈرگ سمگلر کی جائیداد اٹیچ کی گئی، ضلع میں 4 ڈرگ سمگلر گرفتار کیے گئے۔ اونتی پورہ میں محمد یونس قریشی نامی منشیات فروش کی ایک دکان مسمار کی گئی۔ جموں صوبے میں بھی پولیس کی منشیات مخالف کارروائیاں جاری ہیں۔ سانبا ضلع میں کفواڑہ کے رہنے والے بابر احمد پائر اور محمد عابد نامی 2 ڈرگ سمگلروں کی گرفتاری عمل میں لائی گئی۔ ضلع میں بشنا جموں کی رہنے والی شیما بی بی نامی بدنام زمانہ منشیات فروش کو حراست میں لیا گیا۔ ریاسی میں راکیش کمار نامی منشیات فروش کو گرفتار کیا گیا۔ दरियासना लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने तुलमुल्ला गांधरबल में माता खीर भवानी मंदिर में यात्री भवन का इफ्तिता किया। इस मौके पर उन्होंने कहा कि यात्री भवन के मुकम्मल होने से खीर भवानी आने वाले यात्रियों को रिहायश और कयाम तवाम की बेहतर सहूलियात दस्तियाब होंगी। इस प्रोजेक्ट को 3,85,00,000 रूपये की लागत से मुकम्मल किया गया है और इसमें लगभग 900 श्रद्धालुओं के रहने की गुंजाइश है। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने गांधरबल में डिस्ट्रिक्ट इमरजेंसी ऑपरेशन सेंटर और श्री अमरनाथ जी यात्रा कंट्रोल रूम का भी इफ्तिताह किया। लेफ्टिनेंट गवर्नर ने इस मौके पर कहा कि इन सहूलियात से आने वाली श्री अमरनाथ जी यात्रा के लिए बिलाखलल सहूलियात की दस्तियाबी और श्रद्धालुओं के लिए बेहतर खिदमत यकीनी बन जाएंगी। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने कहा है कि जम्मू कश्मीर एक जिंदा और जावेद किरदार है जिस पर सदियों से फहम और दानिश इख्तरा फनकारी और दस्तकारी नक्श की गई है। श्रीनगर में एक हफ्ते तक जारी रहने वाले रंगे कश्मीर नामी सकाफती फेस्टिवल से खिताब करते हुए मनोज सिन्हा ने कहा कि किसी मुल्क की मजबूती उसकी दौलत और ताकत में नहीं बल्कि उसके जज्बे रिवायात की गहराई और उसकी सकाफत की फालियत में मुजमर होती है।
1: मैं मानता हूँ कि जम्मू कश्मीर कल्चरल हेरिटेज फेस्टिवल और एक्सपो का ये चौथा एडिशन इस विरासत का सम्मान करने का एक अच्छा माध्यम है। बड़े स्तर पर सांस्कृतिक महोत्सव, प्रदर्शनी, विरासत समारोह, शिल्प प्रदर्शनों के आयोजन के प्रति फाउंडेशन की प्रतिबद्धता भारतवर्ष और जम्मू कश्मीर की सांस्कृतिक पहचान की जीवंतता की प्रमाण है। इस एक्सपो को मैं एक जीवंत पाठशाला के रूप में भी देखता हूँ जहाँ परंपरा और इनोवेशन इन दोनों का संगम दिखाई पड़ा है, जहाँ पुराने नए को प्रेरित कर रहे हैं और जहां आवाम एक साथ आकर उस विविधता का उत्सव मना रही है।
0: इस मौके पर वादी से ताल्लुक रखने वाले मारूफ फिल्म साज मुश्ताक अली अहमद खान को अवार्ड से नवाजा गया। आकाशवाणी न्यूज के साथ बात करते हुए उन्होंने अपने तासुरात का यूं इजहार किया।
3: मैं बड़े अदब और बड़े हम्बली ये कहना चाहता हूँ कि खुशी तो होती है, कोई शक नहीं, लेकिन सबसे ज्यादा खुशी इस बात की होती है कि जो मेहनत, जो एक कंसिस्टेंसी मेरे काम में रही है, लगातार मेहनत करता रहा हूँ आर्ट एंड कल्चर को लेकर के, थिएटर, टेलीविजन और खासकर जो मेरा प्रोजेक्ट है इंटरनेशनल फिल्म फेस्टिवल्स का, उसमें जो मेरी मेहनत और काविशें रही हैं उसको कहीं छोटे लेवल पे या बड़े लेवल पे सराहा जाता है तो मुझे खुशी जरूर होती है। और मैं अपने लेफ्टिनेंट गवर्नर साहब श्री मनोज सिन्हा जी का भी शुक्रगुजार हूँ कि जिन्होंने मुझे इसके काबिल समझा कि उनके हाथों मुझे इज्जत अफजाई की जाए।
0: आज माहौलियात को तहफ़ देने से मुतलिक आलमी दिन है। आज के दिन हयातियाती तनाव को तकवीत बख्शने, नींद आलोदगी को कम करने के लिए दरकार लाजमी इकदाम को उजागर किया जाता है। इस बारे में इस्लामिक यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी अवंतीपुरा के वाइस चांसलर प्रोफेसर शकील अहमद रुमशुद ने आकाशवाणी न्यूज श्रीनगर को बताया।
4: क्लाइमेट चेंज एक ग्लोबल फिनोमेना है। हम कहेंगे कि कश्मीर में तो हमारी इंडस्ट्रीज ही नहीं है तो फिर क्लाइमेट चेंज क्यों है, क्योंकि हम जब कहते हैं कि वेस्टर्न डिस्टर्बेंसेस से हमें रेनफॉल आता है, स्नो आता है, तो वो तो वेस्ट से ही आता है। इसलिए ये पोल्यूटेंट से, ग्रीन हाउस गैसेज, ये सारा जो है, यू नो, इट सर्कुलेट्स ऑल ओवर द वर्ल्ड। तो इसलिए हम कश्मीर में तो हम उतना रेस्पॉन्सिबल नहीं है क्लाइमेट चेंज के, बट जैसे मैं हमेशा कहता हूँ, वी फेस द मैक्सिमम इम्पैक्ट ऑफ द क्लाइमेट चेंज। तो मुझे लगता है कि जो मैं कह रहा हूँ कि एक्शन प्लान्स पर हमें रिसोर्सेज इन्वेस्ट करने हैं। क्लाइमेट चेंज को हम रोक नहीं पाएंगे, लेकिन हम अपने